ये एक्सट्रीम है। दिन में 24 घंटे हैं, उनमें से सारी नमाजों के लिए एक घंटा बनता है। एक्सट्रीम तब होती कि अल्लाह ताला कहते 23 घंटे नमाज पढ़ो और एक घंटा दुनिया के काम करो। हमें 2.5% 2.5% ज़कात देने का हुक्म है। एक्सट्रीमिज्म उस वक्त होता जब ये कहा जाता कि 97.5 तो तुम ज़कात दो और 2.5% खुद पे खर्च करो। हमसे कोई ऐसा तकाजा नहीं किया गया कि जिसको आप किसी भी शक्ल में कोई एक्सट्रीम कहें, किसी भी मामले में। खाने पीने में हमें इत्तेदाल सिखाया गया, सोने जागने में इत्तेदाल सिखाया गया, हमको तो सुबह जगाया गया कि नमाज के लिए उठो। ये एक्सट्रीम है? एक्सट्रीम तो यह है कि आप नमाज के लिए उठे नहीं, सूरज भी निकल आया, सारी दुनिया जाग उठी, जर्रा जर्रा चमक उठा और आप सोए पड़े। क्या इसका नाम इत्तेदाल है? इस्लाम खाने पीने में इत्तेदाल सिखाता है। आप एक नहीं 10 डिशेस पका के बैठ जाते हैं और आप इसको इत्तेदाल कहते हैं और एक खाने वाले को एक्सट्रीमिस्ट कहते हैं। तो ये तो आपने अपनी सोच के मुताबिक चीजों को अपना रंग दे दिया ना। हर वो हुक्म जो अल्लाह का है और हम पर उसकी पाबंदी लाजिम की गई, उसमें कुछ भी एक्सट्रीम नहीं है, वो सब हमारे फायदे का है। लिहाजा आप इसको ना देखें कि लोग एक्सट्रीम किसको कहते हैं और किसको नहीं, ये देखें कि अल्लाह ताला का हुक्म क्या है। पूरी कायनात के अंदर एक इत्तेदाल और एक बैलेंस नजर आता है और अदल पर हर चीज कायम है। कायमन बिलकिस्त, तो कायमन बिलकिस्त सबसे बढ़कर इत्तेदाल उसके हां है और उसने जो दीन हमको दिया है वो भी इत्तेदाल पर मबनी, और दुनिया में भी वो अदल चाहता है। अगर इस्लाम को एक लफ्ज में बयान करें ना कि इस्लामी निजाम क्या चीज है, ये इस्लाम दुनिया में क्या चाहता है, तो वो अदल है। हर शख्स को उसका हक मिले, और जहां अदल होता है, अल्लाह का तगव फिल मीजान, अकीमुल वज़्न बिल क़िस्त वला ततगव फिल मीजान, इस मीजान को डिस्टर्ब मत करो जो अल्लाह ने इस कायनात में रख दिया है। ये लिखते हैं कि लोगों को बुनियाद परस्त कहकर, बुनियाद परस्त है, हम तो सिर्फ अल्लाह परस्त है और कुछ भी परस्त नहीं, लेकिन ये बहरहाल एक टर्म है। लोगों को बुनियाद परस्त कहकर उनके साथ एक नफ्सियाती खेल खेला जाता है। इस लफ्ज को इस तरह इस्तेमाल किया जाता है कि बुरा महसूस हो, जबकि इसका इतलाक इस्लाम की बुनियादी चीजों पर होता है। ये कमजोर मुसलमानों को इस्लाम की बेसिक से दूर करने के लिए और कुफर से करीब करने के लिए इस्तेमाल होता है। और ये एक हकीकत है ना कि जब आप किसी को ताना देंगे तो वो कहेगा नहीं नहीं नहीं मैं ऐसा नहीं हूं, मुझे ये ना समझो। एक तरीका ना कि तुम दीन से दूर हो जाओ, और दूसरा यह है कि तुम तो दीन में बहुत हो गए, तो वो कहे नहीं मैं नहीं हूं। पहले तरीके से तो नहीं कोई आएगा, जब उलट तरीके से बात करेंगे तो लोग खुद बखुद दीन को परे फेंकेंगे। औरत की औरत से पर्दे की लिमिट्स क्या हैं? क्या टाइट्स या स्लीवलेस ड्रेस औरतों के सामने पहने जा सकते हैं? कि औरत का औरत से सतर वही है जिसका ढांपना फर्ज है, और ये बिल इजमा है, कोई इख्तिलाफ नहीं इसमें। वो वही है जो मर्द का मर्द से है, एक राय यह है, और इस राय में कोई इख्तिलाफ नहीं कि औरत का औरत से सतर वही है जो मर्द का मर्द से है। और मर्द का मर्द से सतर क्या है? नाप से लेकर घुटनों तक, ये एरिया सिवाय शदीद मजबूरी के किसी के सामने नहीं खोलना चाहिए। दूसरी राय जो इख्तलाफी राय है, और बाज ने इसको राजह करार दिया है कि इस राय की तरजीह है, और वो क्या है कि औरत का औरत से सतर वही है जो नमाज में होता है, जो सतर नमाज का है। और नमाज का सतर क्या होता है? कि चेहरे और हथेलियों के अलावा और पांव के अलावा ढका हुआ हो। इसी वजह से ऐसे लोग ख्वातीन को घर में भी सर ढांक कर रखने की तलकीन करते हैं, और बाजू और बाकी तमाम जिस्म इल्ला ये कि कोई मजबूरी हो, जैसे वो आता ना इल्ला मा ज़हरा मिन्हा, के काम करते वक्त थोड़े बाजू पर उठा लेना, या फर्श धोते हुए जरा शलवार ऊपर कर लेना और टखने का नंगा हो जाना, या काम के वक्त थोड़ा दुपट्टा उतार लेना। लेकिन आम हालात में वो ये समझते हैं कि औरतों के सामने भी बाकी जिस्म जो है वो ढका होना चाहिए, जिससे फिर ये कि हाफ स्लीव्स पहनने को भी मना करते हैं, सी थ्रू कपड़े पहनने को भी मना करते हैं। लेकिन ये जैसा कि मैंने अर्ज किया कि ये एक इख्तलाफी राय है, और बाज़ उलमा के नजदीक
یہ راجے ہے، جس میں حنفی فقہ کے مطابق کیا ہے کہ ایسا ہی ہے۔ اچھا، اب آپ دیکھیے کہ یہ جو حصہ ہے کہ ناف سے لے کر گھٹنوں تک، اس میں تو کسی فقہ میں اور کسی جگہ پر کوئی اختلاف نہیں۔ اسی لیے کوئی ایسی ساڑی پہننا کہ جس میں پیٹ یا کمر ننگی ہو وہ درست نہیں، یا کوئی ایسا ڈریس پہننا، بعض اوقات ہم لان کے کپڑے پہن لیتے ہیں جس میں ساری ٹانگیں اوپر کا حصہ بھی نظر آ رہی ہوتی ہیں، یا انڈر گارمنٹس تک جھلک رہے ہوتے ہیں، تو یہ حرام ہے، ایسے ڈریسز نہیں پہننے چاہیے۔ ہاں، اگر کچھ ڈریسز میں کچھ حد تک بازو، جیسے آدھے بازو نظر آ رہے ہوتے ہیں، آدھی سلیوز ہوتی ہیں، آدھے نظر آ رہے ہیں، یا تھوڑے بہت انڈر گارمنٹس اوپر کے حصے کے نظر آ رہے ہیں اور خواتین کے اندر ہیں، تو اس میں کوئی حرج نہیں، لیکن افضل یہ ہے کہ نہ نظر آئیں۔ اور بازار میں نظر آنا ان چیزوں کا اور مردوں کے سامنے نظر آنا، اس میں تو کوئی اختلاف ہے ہی نہیں، کہیں بھی نہیں اختلاف، کسی امام کے درمیان کوئی اختلاف نہیں۔ انسانی جسم کو ڈھانکنے کے تین احکامات بیان ہوئے ہیں، ایک لباس سے متعلق آیات ہیں، ایک ستر سے متعلق ہے، اور ایک حجاب سے متعلق ہے۔ لباس جو جسم کو ڈھانپتا ہے، دلیل کیا؟ دلیل یا بنی آدم قد انزلنا علیکم لباسا یواری سوآتکم وریشا ولباس التقوى ذلک خیر ذلک من آیات اللہ۔ ٹھیک، سورۃ الاعراف 26۔ یا بنی آدم، اے آدم کے بچوں، قد انزلنا، تحقیق نازل کیا ہم نے، علیکم تم پر، لباس اللباس، کیا غرض ہے لباس کی، لباس کیوں پہنا جاتا ہے؟ نمبر ایک، یواری سوآتکم، جو چھپاتا ہے تمہارے جسم کے قابل شرم حصوں کو۔ لباس جسم کے عیب اور ناپسندیدہ دیکھنے میں جگہوں کو چھپاتا ہے، جس کو عام طور پر آپ ڈریس کہتے ہیں، ڈریس جو گھر کے اندر پہنا جاتا ہے، جو جسم کو چھپاتا ہے۔ نمبر دو، اس لباس کی غرض کیا ہے؟ وریشا، یہ لباس خوبصورتی دیتا ہے۔ ریش پرندے کے پر کو کہتے ہیں، اور پر خوبصورتی کا ذریعہ ہوتے ہیں۔ لباس جہاں انسان کو ڈھانپتا ہے وہاں خوبصورتی بھی دیتا ہے، زینت کا سبب ہے۔ پھر سورت الاعراف میں ہی آپ دیکھیے کہ لباس کو زینت کا لفظ بھی دیا گیا ہے۔ لباس کے لیے ایک اور لفظ کیا استعمال ہوا؟ زینت۔ اس کی دلیل کیا ہے؟ سورت الاعراف ہی نکالی ہے، اس میں ہے آیت 31، خذوا زینتکم عند کل مسجد۔ کیا ترجمہ تھا اس کا؟ پکڑو اپنی زینت، کہاں؟ ہر مسجد میں۔ کون سی زینت؟ مراد ہے لباس۔ کس کی تردید میں نازل ہوئی؟ عربوں کی۔ جاہلیت کے دور میں وہ مسجد حرام میں کیا کرتے تھے؟ ننگے طواف کرتے تھے۔ تو کیا حکم ہوا؟ ننگے طواف نہیں کرو، عبادت کے لیے لباس پہنو۔ اسی لیے نماز میں ستر کا ڈھانکا ہونا ضروری ہے۔ مرد کے لیے کیا حکم ہے نماز کے اندر؟ کہ وہ خاص طور پر ان حصوں کو ڈھانکے، ناف سے گھٹنوں تک ہے۔ نماز میں اگر گھٹنے ننگے ہوں تو مرد کی نماز نہیں ہوتی۔ اور کندھوں کو ڈھانکنے کا بھی حکم ہے۔ آپ کو یاد ہوگا کہ احرام میں جب کندھا ایک کھلا ہوتا ہے تو کیا کرنا چاہیے؟ ڈھانکنا چاہیے۔ مرد کو نماز میں کندھے ننگے رکھ کے نماز نہیں پڑھ سکتی، نماز کا ستر ہے۔ اسی طرح عورت کا نماز میں ستر کیا ہے؟ کہ اس کے ہاتھ اور چہرے کے سوا باقی جسم ڈھکا ہوا ہو۔ بعض علماء کے نزدیک پاؤں بھی ڈھکے ہونے چاہیے، لیکن حنفی فقہ میں پاؤں جو ہیں ان کو ہاتھوں پر قیاس کر کے کھولنے کی رخصت دی جاتی ہے۔ بہرحال یہ اختلاف موجود ہے، یہ میں نے آپ کو بتا دیا۔ ٹھیک ہے، اب یہ تو ہے، یعنی پہلی چیز ہے لباس۔ لباس عام روزمرہ زندگی میں زینت بھی، اور ریش پر اور کیا کرتے ہیں؟ گرمی سردی سے بھی بچاتے ہیں، ورنہ ایکسپوزڈ ہو سکن تو جل جاتی ہے، تکلیف اٹھاتی، زخم لگ جاتے ہیں، عیب چھپاتے ہیں۔ شوہر اور بیوی کو ایک دوسرے کا لباس کہا گیا، تو وہ بھی ایک دوسرے کے عیب ڈھانپنے کے لیے۔
تو لباس کی غرض جسم کو ڈھانپنا، جسم کے عیب ڈھانپنا، گرمی سردی سے جسم کو بچانا، اذیت سے بچانا، اور ساتھ زیب و زینت بھی ہے. اور لباس ہی کو زینت کہا گیا، جیسے خضو زینتکم عند کل مسجد. اسی لیے آپ کو یاد ہوگا کل میں نے جب زینت کی تشریح کی ہے تو میں نے اس میں جسم اور اس کے علاوہ لباس کو بھی زینت قرار دیا ہے. یہ تشریح میری ذاتی نہیں ہے، یہ قرآن ہی کی آیات کے حوالے سے ہے. اسی لیے جب مسلمان عورت حجاب کرتی ہے جو کہ آؤٹ ڈور ڈریس ہے، تو اس میں انڈور ڈریس یعنی زینت والے کپڑے چھپانا بھی لازم ہے. کیونکہ بہت سے لوگ یہ حجت کرتے ہیں نا کہ جب ہم نے کبھی شلوار پہن رکھی ہمارا جسم تو ننگا نہیں ہو رہا، اب اور کس حجاب کی بات کرتے ہیں آپ؟ تو حجاب جو ہے اس کا حکم سورۃ الاحزاب میں آتا ہے. سورۃ النور میں بیسیکلی 17 کے احکام ہیں کہ ایک عورت کو اپنے جسم کو یا اپنی زینت کو نامحرم مردوں سے کس طرح ڈھانکنا چاہیے، ٹھیک؟ اور جب گھر سے وہ باہر نکلے تو اس وقت اس کا ڈریس کیا ہونا چاہیے، اس کا حکم سورۃ الاحزاب میں آتا ہے، ٹھیک ہے؟ لباس عام روزمرہ زندگی کے لیے، ستر نماز کے لیے عبادت کے وقت، اور حجاب گھر سے باہر کے لیے. یہ تین سٹیپس ہیں. سوال ہے مرد اور عورت اکیلے نہ ملیں، کیا اس میں ڈرائیور کے ساتھ اکیلے سفر کرنا اور ٹیکسی میں بیٹھنا بھی آتا ہے؟ اس میں آپ دیکھیے کہ اگر ٹیکسی کے شیشے ٹرانسپیرنٹ ہیں، نظر آ رہا ہے سڑک پہ گزرتے ہوئے ٹریفک کو سب، تو اس میں آپ ٹیکسی کے باہر ہیں یا اندر ہیں بات برابر ہو جاتی. رات کو اکیلے سفر نہ کریں، اور ایسی ٹیکسی میں جس کے اوپر کرٹن ہو کہ باہر سے کچھ نظر نہ آئے تو تخلیہ ہو جائے. تخلیہ کیا ہوتا ہے؟ مرد اور عورت کا ایسی جگہ اکیلے ملنا جہاں کوئی اور دیکھ نہ سکتا ہو، ٹھیک ہے؟ ٹیکسی میں تو سب دنیا دیکھ رہی ہوتی، اس لیے وہ حکم فرق ہو جاتا ہے. دو تین دن پہلے کی بات ہے کہ رات کے وقت میری ایک دوست کا فون آیا اسلام آباد سے، وہ بہت پریشان تھی، تو اس نے مجھے فون کیا. ان کا بھی خیریت کیا وجہ ہے؟ کہتے کہ ابھی میں ہاسپٹل سے نکل رہی تھی، سسر اس کے بیمار تھے، کہتے ہاسپٹل سے نکل رہی تھی کہ میں نے دیکھا کہ ایک اکیلی عورت ٹیکسی میں ہے اور ٹیکسی آ کر رکی ہے اور رات کے 8:30-9 بجے کا ٹائم ہے اور پولیس والا ساتھ نکلا ہے. تو میں ایک دم گھبرا گئی کہ کیا ہے. اس وقت آس پاس کوئی اور عورت نہیں تھی، تو پولیس والے نے مجھ سے کہا کہ آئیے ہماری مدد کیجئے اس خاتون کو اندر لے جانے میں اور رکھنے میں، اسٹریچر پہ ڈالنے میں، کیونکہ کوئی نرس بھی خاتون ڈیوٹی پر نہیں تھی اس وقت.

0: بسم اللہ الرحمن الرحیم. ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر راست آپ کی خدمت میں حاضر ہیں. اس وقت ہمارے ساتھ ہمارے تھنک ٹینک سید توقیر حسن بخاری شاہ صاحب موجود ہیں جو آپ کو موسم کا حال، ڈنمارک کی خبریں، لوکل خبریں اور دائیں بائیں کے حالات پر بھی روشنی ڈالیں گے، پھر ان سے بات چیت بھی کریں گے. سمن ناظرین، آپ کو پتا ہے کہ یہ گرمیوں کا موسم ہے، تو گرمیوں کے موسم میں ہم صرف موسم کو انجوائے کرتے ہیں لیکن باقی چیزوں کا خیال نہیں رکھتے. قانون قاعدے کا ہمیں احترام کرنا چاہیے. یہ محرم کا دن ہے، محرم کا مہینہ ہے، ہمیں اس کا بھی احترام کرنا چاہیے. یہ ساری چیزیں ساتھ ساتھ چلتی رہتی ہیں. تو شاہ صاحب، آپ کو ایک بار پھر خوش آمدید کہتے ہیں.
1: بسم اللہ الرحمن الرحیم. راجا فور صاحب، آپ کو، آپ کی ٹیم کو، آپ کے لسنر اور ناظرین جتنے بھی ہیں سب کو میری طرف سے السلام علیکم. آپ نے بہت اچھا انٹرو میں کہا ہے کہ محرم کا احترام کرنا چاہیے. پہلے تو یہ ہے کہ ہمیں یہ بات سمجھنی چاہیے محرم کیا ہے. اس میں ہم بات کرتے ہیں لیکن پہلے موسم کے بارے میں جیسے آپ نے پوچھا، جیسے ہم شروع کرتے ہیں، خدا کا شکر ہے کہ جیسے پچھلے ہفتے گرمی پڑی اس طرح کی گرمی اب نہیں ہے، بلکہ مریض جیسا موسم ہو گیا، ہمارا موسم واپس آ گیا. پورے یورپ میں اتنی گرمی پڑی ہے کہ اسپین میں ایک دن میں 325 سے زائد انسانوں نے جان گوائی، اور اسی طرح فرانس، جرمنی اور دوسرے ممالک میں بھی بے شمار بچے اور بوڑھوں کی جانیں جو ہے وہ ضائع گئی. تو لہٰذا اللہ نے کچھ ہمارے اوپر تھوڑی سی رحمت کی اور یہاں پہ موسم جو ہے وہ اتنا گرم نہیں ہوا، کیونکہ آپ کو پتا ہے کہ یہاں زیادہ تقریباً 90% گھروں میں ایئر کنڈیشن نہیں ہے، اور ایئر کنڈیشن نہ ہونے کی وجہ سے گرمائش بہت زیادہ گھروں میں اور فلائٹس میں ہو جاتی ہے. تو اس کے لیے ہمیں بہت زیادہ پانی پینے کی ضرورت تھی، اور وہ ہمارے ملک میں بھی اتنا زیادہ پانی پینے کا نہیں تھا. تو خطرہ بڑھ رہا تھا کہ اگر گرمی زیادہ ہوگی تو پانی کی زیادہ ضرورت ہوگی، اور وہ ہو سکتا ہے کہ پوری نہ ہو سکے. لیکن اللہ کی رحمت ہے، اس موسم میں بھی آپ باہر نکل سکتے ہیں. ابھی بھی باہر کبھی بادل آ جاتے ہیں، کبھی دھوپ آ جاتی ہے، موسم پھر بھی پلیزنٹ ہے، اچھا موسم ہے. آپ باہر نکلے، گھومے پھرے، بچوں کو لے کے باہر جائیں، اور خصوصی طور پہ آپ ایک چیز کا خیال رکھیں کہ جب آپ فیون میں جاتے ہیں، اڈنسے میں جاتے ہیں، تو وہاں پہ اس جنگلات کے آپ ذرا تھوڑی سی خیال رکھیں کہ وہاں پہ جیسے ہم وہ پاکستان میں کہتے تھے نا بمبو کتا پنجابی میں، اور سنڈی ہے ایسی جس سے زیادہ تر یہ جو ہے اپنا تتلیاں بنتی ہیں، وہ بعد میں اپنے آپ کو کنورٹ کر لیتی ہے. لیکن وہ بمبو کتا جس کو ہم پنجابی میں کہتے تھے وہ بہت ہی خطرناک ہوتا تھا کہ جسم کے کسی حصے پہ لگ جائے تو وہاں پہ وہ سرخ دانے نکل آتے تھے، اور برننگ اتنی زیادہ ہوتی تھی، خارش، اور اس کے ساتھ آدمیوں کو وامٹنگ اور بیماری لگ جاتی تھی. یہ کسی طریقے سے اڈنسے کے جنگلات میں آ گئے ہیں اور وہاں کے باغات میں آ گئے ہیں، لیکن حکومت اس سے بہت زیادہ پریشان ہے، اور وہ یہ سوچ رہے ہیں کہ وہ پورے ڈنمارک کے اندر نہ پھیل جائے. تو لہٰذا آپ نے اگر اس طرح کی چیزیں دیکھیں کسی درخت پہ تو یہ آپ کا فرض ہے کہ آپ فوراً سے پہلے پولیس کو یا لوکل گورنمنٹ کو جو ہے وہ انفارم کریں. تو یہ تھا موسم کا حال. موسم اچھا ہے، لوگوں کو ابھی تھوڑی بہت کھانسی ہے. اس کی وجوہات یہ ہے کہ ہم ٹھنڈی گاڑی سے، ایئر کنڈیشن گاڑیوں سے ایک دم باہر نکلتے ہیں، اور گرم ہوا جو ہے وہ ہمارے لنگس کو، پھیپھڑوں کو متاثر کرتی ہے. تو اس کی احتیاط کرنی ہمارا فرض ہے. دوسرا آپ نے مینشن کیا محرم کا مہینہ، یہ بات بالکل صحیح ہے کہ اس وقت محرم کا مہینہ جو ہے یہ صرف ماہ محرم نہیں، یہ غم رسول پاک محمد صلی اللہ علیہ وسلم کا مہینہ ہے. اس مہینے میں آپ کے خاندان کو جو لوگوں نے شہید کیا اور اس کا واقعہ جو کربلا میں پیش ہوا، اس کی ہم آپ کو یہ یاد ہوگا کہ آپ نے ریڈیو اور دوسرے میڈیا پہ بھی سنا ہوگا کہ رسول پاک محمد صلی اللہ علیہ وسلم ایک صحابہ کے خواب میں آئے اور انہوں نے کہا کہ میں بہت غم زدہ ہوں کربلا کے واقعہ میں، اور پھر وہ انہوں نے اپنی ایک زوجہ کو بھی ملے اور ان کو بھی خواب میں یہ کہا کہ میں یہ جو خاک میرے سر میں اور استغفار اللہ، اور یہ جو میں پریشان ہوں، یہ میں کربلا کے واقعہ سے پریشان ہوں، اور وہ غم زدہ تھے. تو اس لیے یہ غم کا مہینہ ہے، یہ سب مسلمانوں کا مہینہ ہے، یہ کسی ایک فرقے کا مہینہ نہیں. اور فرقے تو جو ہیں وہ اللہ تعالیٰ نے قرآن مجید کے پہلے ہی اس پارے سورۃ البقرہ میں منع فرما دیے ہیں کہ آپ فرقوں میں مت بیٹھے. دوسری قوم ہے جو آپ سے پہلے جتنی بھی قومیں گزری ہیں, جتنے بھی 124,000 کم و پیش پیغمبر اور رسول یہاں پہ آئے ہیں, 355 سے زیادہ رسول آئے, اور ان سب نے جو ہے وہ فرقوں میں بٹ گئے اور پھر اپنے دین سے ہٹ گئے. اسی طریقے سے اب ہم بھی یہی صاف کر رہے ہیں, شادیاں کر رہے ہیں, بیاہ کر رہے ہیں, خوشیاں منا رہے ہیں. تو ان سے تھوڑا سا ہمیں یہ بھی سوچنا چاہیے کہ کل جب ہم قیامت والے دن رسول پاک صلی اللہ علیہ وسلم کے جھنڈے کی طرف دیکھیں گے کہ وہ ان کا جھنڈا کہاں لگا ہوا ہے اور اس طرف جانے کی کوشش کریں گے, تو ہم کس منہ سے جائیں گے کہ جب ان کے نواسوں کو, ان کی بیویوں کو, ان کے چھوٹے چھوٹے چھ چھ ماہ کے بچوں کو ہم لوگوں نے, ہم اس وقت جو مسلمان تھے انہوں نے ہی شہید کیا تھا, وہ منافقین میں تھے یا جس طرح بھی تھے, یہ تو اللہ نے ڈیسائیڈ کرنا. لیکن جو لوگ اللہ کے حکم کو نہیں مانتے وہ مرتد ہو جاتے ہیں, اور جو مرتد ہوتا ہے وہ کافر سے بھی بدتر ہوتا ہے. تو ہمیں یہ سوچنا چاہیے کہ کیا ہم رسول پاک صلی اللہ علیہ وسلم کے جھنڈے کی طرف اس نگاہ سے دیکھ سکیں گے کہ آج ہم کیا کر رہے ہیں اور کل ہم کیا, جو آج بوئیں گے وہ کل کاٹیں گے. تو لہٰذا مقصد یہ ہے کہ ہمیں غم حسین اور غم رسول پاک صلی اللہ علیہ وسلم میں ضرور شامل ہونا چاہیے. اور آپ کو پتا ہے کہ اسلام زندہ ہی ہوتا ہے کربلا کے بعد, اور آج جو ظلم ہو رہا ہے دنیا بھر میں اس کی وجوہات کیا ہے؟ اسی پہ تو کربلا میں یہ ہوا تھا کہ آپ ایک اللہ کو مانے, ایک آخری رسول پاک صلی اللہ علیہ وسلم پر ایمان رکھے اور ان کی حدیث اور ان کی سنت پہ کامل رہے. تو راجہ صاحب میرا خیال میں کہ ہمارے لوگ کافی یہاں پڑھے لکھے ہیں, وہ سمجھدار ہیں, لیکن پھر بھی کچھ لوگ جو ہیں وہ تھوڑا سا اس کمانڈ میں رہتے ہیں کہ شاید ہماری دولت یا ہماری چیزیں جو ہے یہ ہمیں بخشش میں کام آ جائیں گی. ان کو چاہیے کہ اپنے اپنے مساجد سے رجوع کریں اور اس پہ سوال کریں, کیونکہ سوال کرنا یہ ان کا حق ہے. اسلام جو ہے وہ اجازت دیتا ہے ڈسکوری کی, اور ڈسکور کرو اور سوال ہو جواب کرو تاکہ آپ کے پاس زیادہ سے زیادہ علم آئے, کیونکہ اگر آپ صرف سنی سنائی بات پہ عمل کریں گے تو اس سے جو ہے وہ آپ اپنے اوپر ظلم کریں گے. جی راجہ صاحب.
0: شاہ صاحب آپ نے بجا فرمایا. شاہ صاحب ہم جن ممالک میں رہتے ہیں ان ممالک میں کیا ہمیں ان کے قانون کا احترام کرنے میں ہمیں اسلام نے منع کیا ہے؟
1: نہیں جی, بالکل نہیں کیا, بلکہ اسلام اتنے واضح الفاظ میں کہتا ہے کہ اگر آپ کو اس ملک کے کوئی آئین یا وہاں کے کوئی چیز سے آپ کو تنگش ہے تو آپ وہاں سے ہجرت کر جائیں. یہ پوری دنیا اللہ کی ہے, اور آپ کسی اور ملک میں چلے جائیں ہجرت کر جائیں, یہ ہجرت کا پیغام ہے. بعض اوقات یہ ہوتا ہے کہ ظالم کی حکومت سے جو ہے وہ کفر کے حکومت جو ہے, جو کفر کافر ہوتے ہیں ان کی حکومت میں اگر صلح صفائی سے آپ رہ سکتے ہیں, امن سے رہ سکتے ہیں تو وہ آپ کے لیے بہتر ہے, لیکن اگر ظالم حکمران ہے تو آپ وہاں سے ہجرت کر جانے کا آپ کو حکم ہے. تو یہاں پہ اس ملک کے اندر آپ نے بات کیا تو یہاں پہ ہمیں ہر چیز کی سہولت ہے, لیکن ہم نے کچھ چیزوں کو غلط طریقے سے استعمال کیا. جیسے کہ اس وقت بہت ہائی لائٹ ہو رہا ہے یہ جو فٹ بال کا فین جو قتل ہوا ہے کوپن ہیگن میں, اس نے ڈوبے لانگے پرو کے نیچے جہاں پہ مینگو فیسٹیول بھی اور دوسرے بہت زیادہ فیسٹیول لگتے ہیں, بلکہ لوگ سمر میں وہاں پہ بات وغیرہ بھی کرتے ہیں. وہاں پہ جو کوئی ایک ہفتہ پہلے ناروے کا اور ایک افریقن ملک کا فٹ بال میچ تھا اور بڑی سکرین لگی ہوئی تھی, تو اس کے اندر کچھ سویڈش لوگ جو تھے وہ بیٹھے ہوئے تھے اور وہ ناروے کی جیت پہ نعرہ بازی کر رہے تھے. تو وہاں پہ ایک افریقن جو ڈنمارک کا رہائشی ہے اور پہلے بھی وہ بہت سارے کیسوں میں جیل کاٹ چکا ہے اور قتل کے بھی الزام میں وہ جیل کاٹ چکا ہے, اس نے اس 32 سالہ سویڈش کو جو ہے وہ اتنا مارا اور اس کے ساتھی کو کہ وہ جو 32 سالہ تھا وہ زندگی کھو بیٹھا. तो हम सब लोग मैंने आज भी और कल भी लिखा है कि भाई हम सब पाकिस्तानी हम लोग कम्युनिटी जो है यहाँ पे हम उनके बराबर के गम में शरीक हैं और हमें ये नहीं चाहिए ऐसे करना। लेकिन ये इसके पीछे जो कवानीन बनाए गए हैं, जो इसके पीछे काले कवानीन हैं, उनको खत्म करना चाहिए। इसके ऊपर डायलॉग होना बहुत जरूरी है। मैंने लास्ट लुक के रास्मुसन और मॉडर्न स्मिथ की जो अपनी
0: शाह साहब एक सवाल उठता है कि कोई देखे ना जहाँ जुर्म होगा वहां तो कानून शाह साहब हरकत में आएगा ना। जब कानून हरकत में आता है तो उसे तो हम कानून की खिलाफ वर्जी नहीं कहते ना।
1: ये ठीक है, लेकिन वो आदमी जो है वो अभी तक यहाँ पे आजाद है और पुलिस ने कहा है कि अगर आप इन लोगों को देखे इसको
0: लेकिन
1: देखे।
0: शाह साहब इसमें तो कोई दो राय नहीं है कि जिस मुल्क में आप रहते हैं हमेशा आप कानून की बात करते हैं, यहाँ तो कानून का एहतराम किया जाता है। जो भी कानून की ईजाद में आ जाता है उसका बचना जो है वो बहुत मुश्किल होता है, लेकिन थोड़ी सी डील मिल जाती है। तो शाह साहब मौसम की तरफ आते हैं, अपने सियासत की तरफ आते हैं। शाह साहब आप बताएं, आपका ज़िंदगी का बहुत तजर्बा है, क्या सियासत जो है अपने नाम के लिए की जाती है या सियासत लोगों के लिए बेहतरी के लिए की जाती है?
1: ये अपने और अपनी फैमिली के लिए यहाँ सियासत की जाती है, यहाँ लोगों के लिए आवाम के लिए नहीं। यहाँ पे आप वोट लेते हैं दोस्ती यारी के नाम पे और फैमिली बैकग्राउंड के नाम पे, लेकिन आप जैसे कि ये जो वाकया मैं जिसको बयान कर रहा था, ये पस मंजर जो है ये इसी चीज की हमारी नेगलेसी की वजह से, हमारी गलतियों की वजह से ऐसे लोग इस मुल्क के अंदर आ गए। आप ये देखें कि जो मैंने आज उनको वाजह तौर पे लिखा है, मैंने आपको कापियां भी उसकी भेजी हैं कि देखें अगर आपने ये कानून जो है अगर ये चेंज ना किए होते तो आज हमारे पढ़े लिखे फैमिलीज, हमारी जो हम लोग यहाँ सेटल्ड हैं, हमारे बीवी बच्चे जो हैं वो बजाय दूसरे मुल्कों में दूसरी जगह पे या पाकिस्तान में जिलों पार होने के, अगर वो यहाँ पे आ जाते तो आज बेहतर तरीके से ये मुल्क चलता। लेकिन आप लोगों ने दूसरे मुल्कों का मजाक उड़ाया कि ये
0: तो
1: मुसलमान।
0: इस पर कितने सियासतदान लिख रहे हैं जो बात आप जिसका जिक्र कर रहे हैं, इस पर कितने सियासतदान कम्यून के मेंबर, रीजन के मेंबर, पार्लियामेंट के मेंबर कितने लिख रहे हैं? तो शाह साहब जब कानून सख्त होते हैं तो फिर पार्टियां उस चीज को उठाती हैं, लोग उनकी जो फेवर में होते हैं उनकी वोटों की तादाद बढ़ जाती है, कम्यून में बढ़ जाती है, पार्लियामेंट में बढ़ जाती है। तो यहाँ तो जमहूरियत है, जिसके पास अक्सरियत होगी वो अपने कानून मंजूर करवा लेगा।
1: देखिए जी, मैंने आपको पहले कहा है कि मुझे अपने सियासतदानों से जो यंग सियासतदान है बेशक वो मुझे जो बुरा भला जो मर्जी के, मुझसे उनसे ये उम्मीद नहीं कि वो इस तरह की बात जो है वो हाईलाइट करेंगे। वो ये तो कहते हैं कि हमने अखबारों में लिख दिया, हमने फलानी जगह कर दिया। क्या जो इलेक्टेड है क्या उन्होंने अभी तक कोई इस तरह की कॉन्फ्रेंस या इस तरह की कोई प्रेस कॉन्फ्रेंस अपनी जबान में या अपने रेडियो पे की है? कोई आपके रेडियो पे एक हफ्ता हो गया इस तरह के वाकयात, बल्कि इससे पहले के जो कानून सख्त बने हैं, जो डिपोर्टेशन के कानून बने हैं कि आप गैर मुल्कियों को थोड़ी सी जगह पे बात, क्या उन्होंने इसके ऊपर कोई बात की है? अब ये कहना कि जी हमारे कोई इलेक्टेड काउंसलर नहीं, हमारे रिजून में भी इलेक्टेड काउंसलर है, हमारे कोपनहेगन में भी इलेक्टेड काउंसलर है, क्या इन लोगों ने आके इन सियासतदानों ने कोई ऐसी बात या ऐसे लॉ फोर्सेस जो है वो लोगों के सामने पेश की है? और क्या उन्होंने इनविटेशन आपको या हम लोगों या दूसरे जो सियासतदान है उनको बुलाया या ऐसे सोशल वर्कर्स को बुलाया उस गैदरिंग के अंदर जहाँ डैनिश बैठे हो, मुख्तलिफ पार्टियों के लोग बैठे हों, डैनिश फ्रंट के पार्टी के लोग बैठे हों, मॉडरेट के बैठे हों, डेनमार्क डेमोक्रेट्स के लोग बैठे हों, सोशल डेमोक्रेट के सब पार्टी के लोग नुमाइंदे बैठे हों और उनके सामने अपनी फौसले भेजे, उनके सामने अपना नुकता वाजिया करें? क्या कोई है ऐसी हिम्मत करने वाला? हालांकि यहाँ पे इन लोगों को हॉल फ्री मिलते हैं, इनको हर जगह फ्री हॉल मिलते हैं, जैसे कि कल इन्होंने मैंगो फेस्टिवल लगाया था, ऐसी जगह इनको फ्री मिलती है, वहां पे ये लोगों को अच्छे मौसम में बुलाकर गैदरिंग कर सकते हैं और लोगों की राय ले सकते हैं कि हमें कौन सी फॉल्ट है, वो आप गिला करें और हम में जो जो तुम में जो फॉल्ट्स है, आपके कानून में जो फॉल्ट्स है, इसके ऊपर बहुत अच्छा हो तो फिर बात होती है। ये कहना कि फलाना वजीर मेरा यार है, फलाना मेरे इलाके का है, फलाना मैं उससे बहुत बात करता हूँ, मैं फलाने को जाता हूँ, मैं फलाने को बहुत अरसे से जानता हूँ, ये सब गलत बातें हैं, ये रूमर्स हैं, ये सिर्फ अपना कद काट बढ़ाने के लिए लोग बातें करते हैं। जो असल अगर ये चीजें वाजह तौर पर पहुंच जाती कि यहाँ के कानून में क्या क्या शिके हैं, यहाँ के कानून जो बनाए गए हैं वो कितने गलत हैं, तो आज इस तरह की चीजें हमें सुनने में ना आती। आज जो इस्लाम मुखालिफ लोग हैं, जो इस्लाम को सरेआम बुरा भला कह रहे हैं, बल्कि बैनर्स पे लिख लिख के बुरा कह रहे हैं, तो मुझे मैं शर्मिंदा हूँ अपने यंगस्टर से कि क्या इन्होंने कोई बातें की नहीं। हर कोई जो है वो दूसरे मुल्क के ऊपर, दूसरे के ऊपर चढ़ाई करता है, वो पाकिस्तान के ऊपर चढ़ाई करते हैं, वो दूसरे ममालिक के ऊपर चढ़ाई करते हैं, लेकिन इस मुल्क के अंदर जहां हम रह रहे हैं, जहां हमारी अब चौथी जनरेशन, राजा साहब पहली दूसरी तीसरी नहीं, अब चौथी जनरेशन तैयार हो रही है इस मुल्क के अंदर हमारी, और उस जनरेशन के लिए क्या हमने तीसरी और चौथी जनरेशन के लिए कुछ किया? नहीं, हमने एक चीज छोड़ दी है कि हमारे बच्चे बहुत पढ़ गए हैं, वो डैनिश बोलते हैं, क्या उनको डैनिश कवानीन का पता है? क्या उनको हमारी प्रॉब्लम्स का पता है कि हम कैसे रह रहे हैं? क्या उनको इस बात का ख्याल है कि हमारी बूढ़ी माएं, बेवा माएं या दूसरे जो है हैंडीकैप फर्क है उनकी उनकी
0: सब। एक सवाल पैदा होता है कि हम यहाँ के कानून को हर वक्त चैलेंज क्यों करते हैं, हम अपनी अदात को क्यों नहीं ठीक करते? आप काफी सीनियर है और आपने देखा होगा कि शुरू में जब आप जहाज़ों पर सफ़र करते थे, एक मुल्क से दूसरे मुल्क जाते थे, तो आपको इमिग्रेशन में कितनी सहूलियात थी, शॉपिंग सेंटर पे कितनी सहूलियात थी, आपकी चेकिंग बिल्कुल नॉर्मल होती थी। उस वक्त एक ज़माना था आपके पासपोर्ट पे बच्चे लिखे होते थे, तो आप बगैर पासपोर्ट के बच्चों को जो है ना अपने पासपोर्ट पर एक दूसरे मुल्क में ले जा सकते थे, कोई रोक टोक नहीं। तो शाह साहब, जब हमने गलत काम किए, कानून को जगह जगह तोड़ा, तो फिर सख्तियाँ होगी, तो अब हर चीज़ पर हम चीखते हैं और हर चीज़ को हम चैलेंज करना शुरू कर देते हैं।
1: ये बिल्कुल आपने सही कहा, ये झूठ, झूठ की अलामत जो है ना, झूठ बोलना, ये शैतानी वसवसे से पैदा करना, गब्बियत करना, अपने आप को ऊंचा पैदा करना, इससे बहुत ज्यादा फर्क पड़ा है। हमने अपनी औरतों को एजुकेट नहीं किया, हमने उनको यहाँ के कानून नहीं सिखाए, हमने यहाँ पे कोई ऐसी थिंक टैंक या ऐसी कमेटियां नहीं बनाई जो इस तरह के, जो मियाँ बीवी में अगर अलहदगी हो जाती है तो उनको कॉम्प्रोमाइज कैसे कराया जाए, उनको हालात से कैसे ठीक किया जाए। तो ये जो चीजें हैं, सबसे ज्यादा आप ये देखें कि यहाँ पे हिंदू भी रह रहे हैं, दूसरे कौमें भी रह रही हैं, उनकी इतनी ज्यादा प्रॉब्लम्स नहीं जितनी हम मुसलमानों ने यहाँ पे क्रिएट की है। और सबसे ज्यादा जो है चंद एक मुसलमान, ये किस वजह से, ये कानून की वजह से, कानून के ऊपर किससे बोलना है, ये उनसे बोल, उन्होंने बोलना है जिनको हम वोट देते हैं, जिनको हम इलेक्ट करते हैं, जिनके ऊपर हम भरोसा करते हैं कि ये लोग जाके इन इन खामियों के ऊपर, जो कानून के अंदर खामी है उनके ऊपर बोलेंगे। लेकिन वो यस सर करने वाली कौम हमें, हम उन पर एतबार कर लेते हैं और उन्हीं के एतबार में आज जो हम जुड़से बैठे हुए हैं, आज जो हमें प्रॉब्लम्स हैं, हमारे फैमिलीज को यहाँ इकट्ठे करने पे हमें जो प्रॉब्लम आ रही है, देखिए जो नए फ्लूटिंग आ रही है, जो नए यहाँ पे पढ़े लिखे लोग आ रहे हैं, उनको और उनकी फैमिलीज को कोई प्रॉब्लम नहीं है इस डेनमार्क के अंदर सेटल होने में, लेकिन हम लोग जो है जो यहाँ पे
0: बात आप कर रहे थे गैदरिंग की, शाह साहब जो प्रॉब्लम्स की तरफ आप निशानदेही कर रहे हैं, तो शाह साहब एक नेचुरल गैदरिंग होती है, जो भी फेस्टिवल होते हैं गैदरिंग के लिए होते हैं, तो हम क्यों नहीं सियासतदानों को बुलाते और आप वाली बात, वहाँ डिबेट होनी चाहिए, अपने मसाइल डिस्कस होने चाहिए, जमहूरी तरीके से होने चाहिए, लड़ाई की शक्ल में नहीं होने चाहिए, प्यार मोहब्बत की शक्ल में होने चाहिए। शाह साहब ये काम हम करना नहीं चाहते, हमें फिक्र होती है पाकिस्तान की सियासत की कि मैं बड़ा जो है वो 30 मार खान हूँ, मैंने ये कर दिया, मैंने वो कर दिया, तो शाह साहब यहाँ रहते हुए इन मुल्कों की हम सियासत करते नहीं है। शाह साहब हम सिर्फ डिमांड डिमांड डिमांड डिमांड डिमांड, उसके अलावा हमारे पास कुछ है? शाह साहब
1: जी बिल्कुल आपने सही बात की है। कल मैं अपनी फैमिली और बच्चों के साथ गया हुआ था, छोटे आए हुए थे सारे, तो उनको सिर्फ ये दिखाने के लिए कि पाकिस्तान का कल्चर क्या है, तो उनको साथ लेके गया था मैं, लेकिन मुझे अफसोस पड़ा हुआ कि वहां पे भी जैसे आपने बात की कुछ सियासतदान वहां पे घूम फिर रहे थे, लेकिन वो इस तरह घूम फिर रहे थे कि सिर्फ फोटो सेशन की नजर में, कोई कोई किसी को अपने ख्यालात के बारे में ही बता रहा था, कोई किसी को कोई अपने ये जो याददाश्त होती है कि मैं आपके लिए क्या करूंगा क्या नहीं, वो नहीं बता रहे थे, कोई ऐसे पंफलेट नहीं तकसीम किए जा रहे थे कि भाई आपको अगर कोई प्रॉब्लम है किसी चीज की भी, तो रिहाइश की प्रॉब्लम है या आपको बच्चों की प्रॉब्लम है या आपको स्कूल मैटर्स या किसी चीज की भी आपको एक्सेट्रा एक्सेट्रा जरूरत है तो आए हम आपसे खुल के बात करते हैं। लेकिन मैंने एक चीज देखी है कि ये लोग सिर्फ फोटो सेशन, चंद एक बंदों के साथ खड़े होकर फोटो सेशन, किसी को सलाम करने में भी बड़ी रख रखाव रख रहे थे, दूर से हेलो करके जा रहे थे। तो ये एक एक वो अकड़पन है जो अपने आप को चदराहट में रखता है। ये इसीलिए लोगों के लोग जो हैं, मैं आपको ये एक चीज वाजह कर रहा हूं कि मुझे जो नेक्स्ट इलेक्शन नजर आ रहे हैं उसमें हमारे पाकिस्तानी मेजोरिटी जो है वो मेरे ख्याल में डेंचो को वोट डालेंगे या वो दूसरे किसी और बंदे को नेशनैलिटी को डाल देंगे, अपने लोगों को वो वोट नहीं डालेंगे, क्योंकि अब 55 साल से ऊपर हमने इनको आजमा लिया है, ये सिवाय झूठ और अपने खानदानी रवायात को कायम रखने के अलावा इनके अंदर कोई चीज नहीं। ये मकर करते हैं और मकर करने वाले लोग जो होते हैं उनके ऊपर अल्लाह की रहमत नहीं आती। आप खादम हैं, आपने वोट लिया, आपने आईजी दिखाई, आप लोगों ने अपना पैसा खर्च किया हर एक चीज की और आप इलेक्ट हुए, तो फिर आपका फर्ज बनता है कि आप लोगों से आकर बात करें, अपनी चौधार ना करें कि मैं कौंसलर, कौंसलर इज नथिंग। आपकी जो वैल्यूज हैं वो हमें पता है, आपको घोड़े बात नहीं करने देते, आप कालों के सामने अकड़ कर चलते हैं। माजद के साथ मैं इनके इनसे नहीं डरता क्योंकि मैं इनको पीछे से जानता हूं कि ये क्या है, मैं भी क्या था। हम लोग झूठ झूठ का सहारा ले रहे हैं, हम लोग अपनी अपनी जो गबीयत है, हम जो बातें करते हैं एक दूसरे को बुरा भला कहते हैं, लेकिन ये जो आज हालात पैदा हो गए हैं ये इतने गंभीर हैं कि हमारे साथियों को नहीं पता। आप ये देखिए कि हमने 2017 से डेली बेसिस पे, एक नहीं कि वीकली हम बात करते हो, हमने डेली बेसिस पे यहाँ कहा था कि ये जो उबर है इसको मत तंग करो, आने दो, अपने वोमेनशिप बचाओ, ये पुराना कानून जो है टैक्सियों का इसको बचाओ। तो लोगों ने हमारा मजाक उड़ाया, लोगों ने कहा जी शाह साहब पागल है, ये अपना क्या नाम है राजा गफूर पागल है जो शाह साहब को हर वक्त रेडियो पे ले आता है, ये बातें करता है। अब 500-600 टैक्सी जो है ये वेटनाम की आके यहाँ पे खड़ी हो गई है, अब वो जो है वो ड्राइवर भर्ती कर रहे हैं, वो ड्राइवर चलाएंगे, वोमेनशिप किधर गई, कहाँ गए आपकी वोमेन, जो एक सेल्सकेप रहेगी है वो भी खत्म हो जाएगी। क्यों? कि अब लोगों ने, लोगों को अपनी परमानेंट तनख्वाह मिलेगी वो उससे ज्यादा फायदा उठाएंगे। इलेक्ट्रॉनिक गाड़ियां आ रही हैं, टेस्ला ने और चाइनीज ने ऐसी गाड़ियां डेनमार्क में और यूरोप में भेज दी हैं कि जो बगैर ड्राइवर के आपको मुहैया होंगी, आपको विद नो लिमिट कोई टाइम नहीं होगा तो आपके घर के सामने टैक्सी आ जाएगी, आपके लिए सेफ होगी, आप उसको आपने पहले एड्रेस फीड कर दिया होगा, वो आपको लेके आपके जहां आपने जाना है वहां आपको पहुंचा देगी, वो आपको ड्राइवर से ज्यादा सेफ आप उसमें इसलिए होंगे कि वो आपको अनवाइंड यानी कि उल्टे सीधे रास्तों में लेके नहीं जाएंगे, आपको ड्राइवर के साथ तकरार करने की जरूरत नहीं पड़ेगी, आपने पेमेंट कर दी, जो पेमेंट आपने कर दी हुई है उसी से बेशक वहां पे गाड़ी आसान चल रही है, तेज चल रही है, ट्रैफिक बेशुमार है, आपको फिक्र करने की जरूरत नहीं होगी कि अगर आपने 150 करोड़ दिया है तो वो 150 करोड़ में ही आपको उस जगह पे पहुंचाएगी। तो अब भाई ये नुकसान किसका हुआ? ये नुकसान उन लोगों ने करवाया है कि जिनके जेहन में ये बात नहीं आ रही थी कि भाई ये फ्यूचर हमारा कितना डिस्टर्ब होगा, हम ह्यूमन राइट्स को वायलेट कर रहे हैं, हमने इंसानियत के यहाँ पे लोगों को जो काम करके ये कर रहे थे उनके लिए क्या कर दिया। اب وہ کمپنی جو ہے وہ 3,000 کے قریب جو ہے وہ ڈرائیور جو رکھنے جا رہی ہے, اور میرا تو ینگسٹر سے یہی مشورہ ہے کہ اپنی گاڑیاں دے دیں اور اس طرح کام کریں, کم از کم آپ کو فیریے پہنگے ملیں گے, آپ کو بیماری کے پیسے ملیں گے, آپ کو انشورنس ملے گی, آپ کی انشورنس ہوگی, آپ کے سب کچھ اخراجات جو ہے وہ کمپنی اٹھائے گی, اور آپ مزے سے 2 مہینے کی چھٹیاں کریں, پاکستان میں جائیں بچوں کے ساتھ, امریکہ میں جائیں, دنیا بھر میں جائیں, آپ لوٹ مار کریں, جو مرضی کریں وہ آپ کے لیے فائدہ. لیکن یہ اچھا ہے, لیکن جب یہ دوسری بغیر ڈرائیور کی گاڑیاں بھی آ جائیں گی آپ کے مقابلے میں, تو آپ اپنا خرچہ پورا نہیں کر سکیں گے, کیونکہ آپ دو ڈفرنٹ کلچر میں رہ رہے ہیں, آپ ڈینش کلچر میں رہ رہے ہیں اور پاکستانی کلچر میں رہ رہے ہیں, آپ نے دونوں کلچروں کا جو ہے وہ کو ڈیفینس کرنا ہے, اور یہ آپ کے لیے بہت ہی مشکل ہو جائے گا. تو راجہ صاحب یہ جتنی بھی چیزیں ہیں یہ کمیونوں میں ڈسکس کرنے والی ہیں کہ ہمارے جو یہاں کے جو ہمارے
0: سوال ہے, آپ ماشاء اللہ ہر چیز کو سمجھتے ہیں. شاہ صاحب پھل کھائے جاتے ہیں, پھل اچھے ہوتے ہیں, بعض پھل بڑے پاپولر ہوتے ہیں, ڈنمارک میں بھی بہت ساری دنیا کا ہر پھل یہاں ملتا ہے, ہر دکان پہ ملتا ہے, ہر مارکیٹ میں ملتا ہے. تو شاہ صاحب میلے بڑی اچھی چیز ہیں, گیدرنگ ہونی چاہیے, آؤٹنگ ہونی چاہیے, لیکن میلوں کا نام جو ہے وہ جگہ مفت لی جائیں اور وہاں فنڈ ریزنگ کا کام کیا جائے, اور یہ بھی ایک سوالیہ نشان ہے. تو شاہ صاحب میں آپ سے جاننا چاہوں گا کہ عام سب کو اچھا لگتا ہے, مجھے بھی اچھا لگتا ہے, دکانوں میں خریدا بھی جاتا ہے, جگہ جہاں بھی جاتے ہیں خریدتے ہیں, لیکن شاہ صاحب یہ کوئی مقدس پھل ہے؟
1: میں اس چیز کو بالکل کنڈیم کرتا ہوں کہ اگر آپ نے فنڈ ریزنگ کرنی ہے, کچھ کرنا ہے, تو آپ کے لیے جس ملک میں آپ رہ رہے ہیں اس ملک کے اندر ایسے قوانین ہیں جو آپ کو اجازت دیتے ہیں. اور اسی طریقے سے ہم نے جب یہاں پہ شروع میں مختلف کلچر سینٹر یا مساجد بنائی تو گورنمنٹ نے لوگوں کو سپورٹ کیا, جگہ دی. تو یہاں پہ تو ہر چیز جو ہے وہ گورنمنٹ کے ذریعے, جہاں آپ ٹیکس پیئر ہیں اور آپ صحیح طریقے سے رہ رہے ہیں تو آپ کو ڈرنے کی ضرورت نہیں, آپ اپلائی کریں, آپ چرچ منسٹری کو, کلچر منسٹری کو آپ اپلائی کریں, آپ کو ہر چیز جو ہے بائی لا یہاں پہ مل جاتی ہے اور یہ دیتے ہیں. لیکن مسئلہ یہ ہے کہ کیا اس کے اندر میرا نام ہوگا یا نہیں ہوگا, یہ مسئلہ سب سے بڑا راجہ صاحب, کہ اس کے اندر کیا یہ تو کیرشاہ گئے گا کلچر سینٹر ہے, یا اس کے اندر کون بڑا بیٹھا ہوا ہے, کیا اس کے اندر تو کیرشاہ کا ہاتھ ہے یا نہیں ہے, یہ سب سے بڑا مسئلہ ہے. آپ دیکھیں کہ یہاں پہ 7 مسجدوں کی یونین بنی ہوئی ہے, وہ کچھ نہیں کر رہے, یہاں پہ ڈی ایم یو بنی ہوئی ہے, وہ کچھ نہیں کر رہے, یہاں پہ ڈی ایم سی بنی ہوئی ہے, وہ کچھ نہیں کر رہے. تو جب آپ کچھ کر نہیں رہے اور یہاں پہ اسلام کے بارے میں اور دوسرے کلچرز کے بارے میں, تو پھر آپ کیا کریں گے؟ آپ کو جب قانون کا پتہ نہیں تو آپ قانون والوں سے بات کریں, یہ نہیں کہ آپ کے بچے پڑھ لکھے ہیں جی وہ جی ہم سے زیادہ تو کون نہیں جانتا. بات یہ ہے کہ یہاں سب ڈینچوں کے بچے پڑھے لکھے ہیں, لیکن سب کے بچے جو ہیں وہ فلکے تھنگ میں نہیں بیٹھے ہوئے, سب کے بچے جو ہیں وہ فزیکلی اویل جو ہیں فلکے تھنگ کے وہاں نہیں بیٹھے, وہاں سب کے بچے جو ہیں وہ وکیل نہیں ہیں. تو اس لیے جب بھی کوئی چیز ہوتی ہے تو وہ مختلف وکیلوں کے پاس جانا پڑتا ہے. ابھی آپ ایک کوئی آپ کو پرابلم آ جاتی ہے تو آپ ایک ہر وکیل کے پاس نہیں جا سکتے, آپ کو اس سبجیکٹ کے اوپر جس کے اوپر آپ کو پرابلم ہے آپ نے اس وکیل کو ڈھونڈنا ہے اور اس قابلیت کے وکیل کو ڈھونڈنا جو آپ کا مسئلہ حل کر سکے. تو یہاں پہ جو مسائل ہیں ہم نے اکٹھے کر لیے, اس کو جب تک آپ پبلک کو اکٹھا کر کے ان کے میننگز نہیں لیں گے, بغیر لڑائی جھگڑے کے, بغیر فساد کیے, بغیر قبیت کیے, آپ ان چیزوں کو سمجھ نہیں سکیں گے. تو میں آپ کو یہ بتا دوں کہ یہاں پہ صرف پڑھے لکھے لوگوں کو جو ہے وہ رہنے کی اجازت ہو جائے گی, باقی جتنے بھی آگے پیچھے گھومنے پھرنے والے لوگ ہیں ان کو یہ کسی نہ کسی بہانے سے یہ باہر آؤٹ کر دیں گے. اگر آپ آج کی اخباریں دیکھیں, اگر آپ کے آپ دیکھیں تو اب ماڈرن میسج بریج جو ہے ڈیل فلکے پارٹی کا, وہ کہہ رہا ہے کہ اولینی کو تو ہر صورت باہر نکلا ہے, تو ہو سکتا ہے کہ میں جو ہے اس سے بات کروں لاسٹ یو کے سے اور میں وزیر اعظم بن جاؤں اس ملک کا, वो अपने ख्यालात का आधार कर रहा है। पहले वो चाहे यही कहता था कि मैं इसको इनको खा जाऊंगा, लेकिन अब वो कहता है कि मैं इनके साथ मिलके तो मैं ऐसी हुकूमत बनाऊं जिससे फॉरनर्स को इस मुल्क में इतनी तकलीफ दी जाए कि वो खुद ही छोड़ के चले जाए, ना छोड़ के जाए तो हम उनको बाहर कर देंगे इस मुल्क से। तो राजा साहब हालात जो है इसकी जिम्मेदारी हमारे अपने सियासतदानों पे हो रही है। हमें वो सुन रहे होंगे, उनको तकलीफ होगी कि शाह साहब क्या बातें करें, लेकिन ये उनका हक बनता है, ये उनका उनका मंशूर है, ये उनके उनका फराइज है, उनके फराइज में ये शामिल है कि वो आए बाहर निकले और आकर अवाम जिनसे वो और जी मेरी फैमिली जी मैं जर्मनी में छुट्टियां गुजारने जा रहा हूँ, जी मैं लाहौर में छुट्टियां गुजारने जा रहा हूँ, मैं फलाने, भाई क्या जब वोट डाले थे तो तुम्हारी फैमिली ने तुम्हें वोट डाले थे, तुम्हें तो लोगों ने वोट डाले थे, तो तुम लोगों की प्रॉब्लम को पहले सुनो, उनका मसाइल हल करो, उनके लिए जो इस वक्त इतने सख्त कानून बन चुके हैं।
0: शाह साहब आपकी आखिरी बात करते हैं, फिर प्रोग्राम के दूसरे हिस्से में आपको लेंगे। शाह साहब यहाँ लोग कहते हैं ये बातें लोग करते रहते हैं इसी तरह, हमें कोई फर्क नहीं पड़ता, सियासतदान का काम है सियासत करना, जब यहाँ की सियासत जो है वो की ही नहीं जाती, बंद कमरों में खाली गप्पे मारी जाती हैं और लेक्चर जाड़े जाते हैं, तो शाह साहब इससे कभी भी तब्दीली नहीं होगी। शाह साहब आप बहुत शुक्रिया, आपको दूसरे हिस्से में लेंगे आपको। सामान्य नाज़रीन ये थे शाह साहब, इनकी आप बात सुन रहे थे, अगले प्रोग्राम की तरफ बढ़ते हैं।
2: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।